0: Authorized by the UK Financial Conduct Authority.
1: दूल्हे का सेहरा सुहाना लगता है।
2: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा। मिलान की शेरवानी, शलवार कमीज, वेस्ट कोट, प्रिंस कोट सिर्फ 3 दिन में ऑर्डर पर तैयार किए जाते हैं। मर्दाना मलबूसात का ब्रेडफोर्ड का मुनफरिद मरकज, जिनके लिबास आम से दुल्हे को शहजादा बना दे।
3: मिलान दुल्हा हाउस, 8183 व्हाइट एबे रोड, ब्रेडफोर्ड, BDH 8DR, टेलीफोन 07885428349, अदर ब्रांच द मुगल एम्पोरियम, 1304 लीड्स रोड, ब्रेडफोर्ड।
2: सुनिए, जैसा भाभी ने कारपेट डलवाया है, हम भी बिल्कुल वैसा ही डलवाएंगे।
3: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है, जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड, दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स।
2: खूबसूरत कारपेट्स, लेमिनेट लाइनो, और वो भी फ्री मेजरिंग, फ्री कोटिंग और फ्री डिलीवरी के साथ। बॉबीज कारपेट्स, लिस्टेड डाइट, ट्रैफिक लाइट, ओल्ड मिस्टर वैल्यू बिल्डिंग, BD3 ADN। बॉबी आइए, भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए। नंबर मिलाइए 07414260078।
4: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
5: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
4: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
5: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 अरूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
2: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
3: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
2: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
3: और खुशबू, लज्जत और जायका खुद कहे कि मंगला केटरिंग से आया है।
2: मंगला केटरिंग, 77 Athington Street, ब्राडफोर्ड, BD8 ATY,
3: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज .UK।
6: उम्र का इतना सा गोशवारा है, तुम्हें निकाल के देखा तो सब खसारा है। मैं महमूद रिजवी अकाउंटेंट, जी हाँ, छोटे से छोटे टैक्सी अकाउंट से लेकर बड़ी से बड़ी कंपनी के अकाउंट्स बनवाने के लिए अपने एतमाद नाम महमूद रिजवी अकाउंटेंट, ऑडिट एंड अकाउंटेंसी, टैक्सेशन, VAT, बुककीपिंग, पेरोल, फंडरेजिंग, कंपनी फॉर्मेशन, मॉर्गेजेस, अकाउंट्स के किसी भी मसले के लिए ना हो परेशान, क्योंकि आपकी मुश्किल करेंगे आसान महमूद रिजवी चार्टर्ड सर्टिफाइड अकाउंटेंट, महमूद रिजवी, ग्रेट हॉटन रोड, ऑन ब्रैडफोर्ड, 424453, महमूद रिजवी।
7: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
8: Teri duniya hai nirali, tera andaaz juda. तू हर एक शय में है जाहिर, तू हर एक शय से जुदा। सबका तू पालने वाला, सबका तू मालिक मुल्क, है तेरे नाम बहुत, तू ही कहलाए खुदा। जब भी मांगा मैंने पाया है तेरा फजलो करम, कभी मुश्किल जो पड़ी तूने ही रखा है भरम। तेरी दुनिया है निराली, तेरा अंदाज जुदा, तू हर एक शय में है जाहिर, तू हर एक शय से जुदा। सबका तू पालने वाला, सबका तू मालिक मुल्क, है तेरे नाम बहुत, तू ही तो कहलाए खुदा। जब भी मांगा मैंने पाया है तेरा फजलो करम, कभी मुश्किल जो पड़ी तूने ही रखा है भरम। मौजूद सामिन कराम, हेलो, अस्सलाम वालेकुम। इस वक्त आप समात फरमा रहे हैं ब्रेडफोर्ड एशियन रेडियो की नशियात 1413 AM पे। साथ ही साथ ये नशियात चंद इलाकों में पहुंचती हैं प्लस डैप के जरिए, और पूरी दुनिया में ये आवाज़ पहुंचती है ऑनलाइन www.bradfordasianradio.co.uk के जरिए। इसके अलावा जो हमारा मोबाइल स्मार्ट ऐप है, उसके जरिए भी आप हमारी नशियात से लुत्फानंदोज हो सकते हैं। हमेशा की तरह हस्बे मामूल हस्बे वादा आपसे मुखातिब है आपकी मेज़बान उस्मा अशफाक, प्रोग्राम इंतखाब के हमरा, और यहाँ पर मौजूद हैं हम, और हमेशा की तरह हम दुआ गो हैं कि आप जहाँ कहीं भी मौजूद हैं बखैरियत हैं, शादो आबाद हैं, और पूरी उम्मीद है कि आप ब्रेडफोर्ड एशियन रेडियो के साथ साथ हैं। जी हाँ सामिने कराम, आज का जो प्रोग्राम है वो आप जानते ही हैं, कल के प्रोग्राम से मुख्तलिफ होता है। कल जो गुजरा हुआ कल है, गुज़िश्ता روز سے مختلف ہے, یعنی منڈے کو جو پروگرام ہوتا ہے وہ اور طرح کا اس میں انتخاب ہوتا ہے, جو آج بروز منگل آپ کے لیے پروگرام پیش کیا جاتا ہے وہ اس سے مختلف ہوتا ہے. اس کا فارمیٹ پروگرام کی ترتیب و تفصیل بتائے دیتے ہیں آپ کو, جو ہمارے باقاعدہ لسنرز ہیں وہ تو جانتے ہیں, لیکن ظاہر ہے ہم ہمیشہ امید رکھتے ہیں اللہ تعالیٰ سے کہ مزید بریڈفورڈ ایشین ریڈیو ترقی کی منازل طے کرے, مزید اس کے لسنرز جو ہیں ان میں اضافہ ہو اور دور دور تک یہ آواز جو ہے یہ پہنچے. تو ان کے لیے بتائے دیتے ہیں کہ آج کا جو انتخاب ہے اس میں خوبصورت سے گیت شامل تو ہیں, ہمیشہ ہی ہوتے ہیں, کچھ نئے کچھ پرانے کچھ ملے جلے غزل گیت کچھ بھی کہہ لیجئے. اس کے علاوہ کیا ہوتا ہے سامعین کرام, آج کے پروگرام کا خاصہ یہ ہے کہ اس میں علامہ محمد اقبال کی جو شاعری ہے ہم اسے منتخب کرتے ہیں آپ تک پہنچانے کے لیے, آپ کو سنانے کے لیے, آپ کے ذوق کی تسکین اس طرح سے مکمل ہوتی ہے. تو آج صرف اور صرف علامہ محمد اقبال کا کلام ہم اپنے پروگرام میں شامل رکھتے ہیں. اس کے علاوہ سامعین کرام آپ جانتے ہیں ادبی انعام یافتہ آدم جی انعام یافتہ ناول الطاف فاطمہ کا لکھا ہوا دستک نہ دو, جی ہاں دستک نہ دو, وہ بھی آج کے پروگرام کا خاصا ہوتا ہے, سیگمنٹ ہوتا ہے پروگرام کے دوسرے حصے میں ہم آپ کو وہ اس کا ایک باب پڑھ کے سناتے ہیں, پوڈ کاسٹ کہہ لیجیے آپ. تو آج اس کا 11th جو باب ہے وہ ہم آپ کے گوش گزار کریں گے. بہت ہی خوبصورت کہانی ہے, خوبصورت ناول ہے یہ, اس کا انداز بیان بڑا زبردست ہے. جو سن رہے ہیں وہ تو یقیناً انتظار میں ہوں گے کہ اگلا باب کب آئے گا, اور اگر ابھی تک آپ نے نہیں سنا تو جب ہم اس کا باب سنائیں گے اس سے پہلے ہم ضرور کوشش کرتے ہیں کہ مختصر سا خلاصہ جو اب تک ہو چکا وہ آپ کے گوش گزار کر دیا جائے, تاکہ آپ کے ذہن میں دوبارہ سے تر و تازہ ہو جائے کہ بیک گراؤنڈ کیا ہے اس ناول کا اور پیچھے کیا ہو چکا ہے, تاکہ اگر آپ نے مس کر دیا ہے کوئی حصہ تو پھر آپ کو پھر بھی یاد آ جائے اور بہت زیادہ آپ کو اس کے بارے میں تردد نہ ہو. ساتھ ہی ساتھ سامعین کرام کیا ہوتا ہے, حروف تہجی جو ہیں اردو کے وہ ہم نے اپنے پروگرام میں شامل کر رکھے ہیں, اور اس کا مقصد محض یہ ہے کہ آپ ہمارے علم میں اضافہ کرتے ہیں, ہمارا ذخیرہ الفاظ جو ہے اس میں اضافہ ہوتا ہے, آپ سے ہم سیکھتے ہیں, آپ ہم سے کچھ دو چار الفاظ سیکھ لیتے ہیں, ایسے الفاظ کہ جو بعض اوقات بہت کم سننے میں آتے ہیں پہلی بات, اور دوسری بات کہ اگر سنائی دیتے بھی ہیں ان کا مفہوم بہت کم لوگوں کو پتا ہوتا ہے کہ اس کا معنی کیا ہے, اس کا مطلب کیا ہے. تو یہ ایک سلسلہ ہم نے شروع کر رکھا ہے, اور ابھی ہم کہاں تک پہنچے ہیں, حروف تہجی جو ہمارا ہے گزشتہ ہفتے بھی وہ تے ہی تھا, یعنی کہ ٹ کہہ لیجئے ٹی کہہ لیجئے تے سے شروع ہونے والے الفاظ ہم کر رہے ہیں اپنے پروگرام میں شامل, الف الف متا بے پے اور پھر تے. تو تے آج بھی ہمارا حروف تہجی رہے گا, آپ کو علم ہے کہ ہم دو ہفتے تو ایک حروف تہجی کو رکھتے ہیں تاکہ زیادہ سے زیادہ الفاظ ہمارے پاس آ سکیں, ہم زیادہ سے زیادہ سیکھ سکیں, اس کے بعد پھر اگلے ہفتے جو ہے وہ اگلا نیا حروف تہجی پروگرام میں شامل کریں گے, اور اس کو ہم آرڈر میں لے کے چل رہے ہیں, یعنی الف بے پے تے ٹے سے اس طرح سے. تو آج کا ہمارا حرف یہ ہے حروف تہجی, آپ اس سے شروع ہونے والے خوبصورت سے بہت منفرد ڈفرینٹ الفاظ جو ہیں وہ ڈھونڈ رکھیے گا, آپ کے پاس کافی وقت ہے, تقریباً 2 hours ہیں, اس کے بعد ہم پھر تیسرے پروگرام کے آخری گھنٹے میں اس کو پھر سم اپ کرتے ہیں, کہہ لیجئے کہ جو آپ سے ہم سیکھتے ہیں, جو کچھ ہمارے پاس الفاظ موجود ہوتے ہیں ہم آپ تک پہنچاتے ہیں, تو اس لیے کافی آپ کے پاس وقت ہے. اب آپ شامل کیسے ہو سکتے ہیں تو وہ بھی طریقہ بتائے دیتے ہیں. جی ہاں, سب سے آسان سب سے بہتر طریقہ کہ آپ اسٹوڈیوز کے نمبر پہ فون کر لیجئے اور بلا واسطہ براہ راست آپ ہم سے بات کر سکتے ہیں. اسٹوڈیوز کا نمبر ہے 01274306677. جی ہاں, 01274306677, اس نمبر کے ذریعے آپ پروگرام میں شامل ہو سکتے ہیں, ہم سے بات چیت کر سکتے ہیں, اپنی آراء اور تجاویز پروگرام کے حوالے سے جو آپ کا فیڈ بیک ہے وہ پہنچا سکتے ہیں ہم تک, یا پھر جو ہم آپ سے پوچھتے ہیں کہ جی تیز سے شروع ہونے والے بتائیے الفاظ, تو وہ بھی آپ اس کے ذریعے ہم تک پہنچاتے ہیں. اس کے علاوہ آپ ای میل کر سکتے ہیں www.bradfordasianradio.co.uk پر, وہ ای میل بھی پہنچ جائے گی اور اس ای میل کے ذریعے آپ کا پیغام بھی ہم تک پہنچ جائے گا. اور ایک اور نمبر ہے وہ بھی بتاتے چلیں, 07800599563, 07800599563. 800-599-5963 ये एक नंबर है व्हाट्सएप का, इसके जरिए भी आप अपना पैगाम पहुंचा सकते हैं। तो जी हाँ सामीन कराम, इसके अलावा बातचीत तो आपसे होती ही रहती है थ्रू आउट द प्रोग्राम। जो भी जहन में कोई बात आ जाती है या आप सामीन कराम जो है कोई बात बताते हैं करते हैं हमसे, तो हम फिर उसे अमानत के तौर पर सुन लेते हैं और उसके बाद फिर प्रोग्राम में आगे पहुंचाते हैं, दीगर अपने जो सामीन कराम हैं उन तक हम वो बात पहुंच जाती है। और आप भी उस बारे में कोई बात कहना चाहते हैं तो वही बात, स्टूडियोज का नंबर 01274306677। गुजारिश इतनी सी है कि कॉल उस वक्त किया कीजिए कि जब गीत चल रहा हो, अभी शुरू हो, और या फिर ये है कि जब कमर्शियल ब्रेक हो, क्योंकि जब ऑन एयर अब जैसे हम हैं तो फिर तो बात आपसे हो नहीं सकती है, ये ज़रा मुश्किल हो जाती है। तो बहरहाल आप समय इनकी कॉल का हम इंतज़ार करेंगे और अब ये खूबसूरत सा प्रोग्राम का गीत, पहला गीत जो है आप तमाम सुनने वालों के हम नाम करते हैं जो समाज फरमा रहे हैं ब्रेकफास्ट एशियन रेडियो, लीजिए सुनिएगा।

0: جی سمینہ کرام، خوبصورت سا آپ نے گیت سنا، امید تو کرتے ہیں کہ پسند کیا ہوگا. اور زرکا صاحبہ، آپ کا گیت ہم نے کیوں کر لیا ہے، بس چند ہی سیکنڈز کے، چند منٹس کے بعد ہم آپ کے لیے گیت آپ کا پیش کریں گے، آپ کی پسند کا گیت ہے جو آپ نے بتایا. اس سے پہلے علامہ اقبال کیا لکھتے ہیں تقدیر کے حوالے سے. اب یہ ابلیس اور یزدان، یعنی اللہ تعالیٰ کا اور ابلیس جو ہے، جو شیطان ہے، اس کا مکالمہ انہوں نے تحریر کیا ہے. اور بیچ میں لکھتے ہیں کہ ماخوذ از محی الدین ابن عربی، یہ ابن عربی سے انہوں نے ماخوذ کیا ہے، یعنی انہوں نے کچھ تحریر لکھی تھی تو علامہ اقبال نے شاعری کی شکل میں اس تحریر کو اپنے انداز میں پیش کیا. تو ابلیس کیا کہتا ہے، شیطان اللہ سے کہتا ہے، اے خدائے کن فکاں مجھ کو نہ تھا آدم سے بیر، اے خدائے کن فکاں مجھ کو نہ تھا آدم سے بیر، آہ وہ زندانی نزدیک و دورو دیر و زود، حرف استکبار تیرے سامنے ممکن نہ تھا، حرف استکبار تیرے سامنے ممکن نہ تھا، ہاں مگر تیری مشیت میں نہ تھا میرا سجود. اللہ تعالیٰ یہ فرماتے ہیں، یزدان یعنی کہتے ہیں، کب کھلا تجھ پر یہ راز، انکار سے پہلے کے بعد. تو ابلیس آگے سے جواب دیتا ہے، کہتا ہے، بعد اے تیری تجلی سے کمالات وجود. یہ ابلیس کہتا ہے، اور پھر اللہ تعالیٰ فرشتوں کی طرف دیکھ کے فرماتے ہیں، پست یہ فطرت نے سکھلائی ہے یہ حجت اسے، کہتا ہے تیری مشیت میں نہ تھا میرا سجود. دے رہا ہے اپنی آزادی کو مجبوری کا نام، ظالم اپنے شعلہ سوزاں کو کہتا ہے دود. یہ سامعین کرام، علامہ اقبال نے لکھا ابلیس اور یزدان کے حوالے سے کہ ابلیس جو ہے وہ اللہ تعالیٰ سے کیا کہہ رہا ہے کہ اے اللہ پاک، مجھ کو جو ہے آدم سے کوئی بیر نہیں تھا، کوئی مجھے مسئلہ نہیں تھا، دشمنی نہیں تھی، بس یہ ہے کہ آگے پیچھے ہو گیا، اور جو حرف استکبار جو ہے، یعنی انکار کی جرات کرنا جو ہے، وہ ممکن تو نہیں تھا تیرے سامنے، لیکن یہ میری قسمت میں لکھا ہوا تھا کہ میں سجدہ نہ کروں آدم کو، جو تعظیمی سجدہ کروایا گیا. تو پھر اللہ تعالیٰ اسے پوچھتے ہیں کہ یہ راز تم پر کب کھلا، انکار کرنے سے پہلے یا اس کے بعد. تو ابلیس جواب دیتا ہے کہ جب تجلی آپ کی دیکھی، آپ کے کمالات دیکھے، اس کے بعد. تو اللہ تعالیٰ پھر فرشتوں کی طرف دیکھ کے فرماتے ہیں، کیا فرماتے ہیں سامعین کرام، یہ بڑے غور سے سننے کی بات ہے، کہ جو اس کی فطرت ہے نا شیطان کی، پستی فطرت نے سکھلائی ہے یہ حجت اسے، کہ یہ جو بہانے بازی کر رہا ہے، یہ جو حجت پیش کر رہا ہے، اپنی توجیہ پیش کر رہا ہے، یہ اس کی فطرت میں شامل ہے. اور یہ کہتا ہے تیری مشیت میں نہ تھا میرا سجود، کہ تو نے میری قسمت ہی ایسے لکھی تھی اللہ تعالیٰ کہ میں تجھے سجدہ نہ کروں. اور یہ اپنی آزادی کو مجبوری کا نام دیکھ کر اپنا جو ہے اپنی جان چھڑوا رہا ہے. اگر غور کیا جائے تو انسان کیا کر رہا ہے آج کل، انسان بھی یہی کرتا ہے کہ جب غلطی ہو جاتی ہے، بہت سے لوگ، سب لوگ نہیں ظاہر ہے، تو وہ یہی کہتے ہیں جی قسمت میں یوں ہی لکھا تھا. آپ کو یاد ہوگا ایک پروگرام میں ہم نے بات کی تھی آپ کو ایک آیت کے ترجمے کے حوالے سے، کہ اس کا ترجمہ عموماً لوگ یہ کرتے ہیں. قرآن کی ایک آیت ہے، اس میں اس کا مفہوم جو ہے وہ یہ بنتا ہے کہ کائنات کا کوئی بھی، جتنے بھی پتے ہیں، درخت ہیں، کوئی پتا بھی نہیں گرتا مگر اللہ کے حکم سے. یعنی اللہ کا حکم ہوتا ہے تو وہ پتا گرتا ہے. حالانکہ اس کا ترجمہ یوں نہیں ہے، اس کا ترجمہ ہے کہ کائنات میں کوئی پتا بھی نہیں گرتا جب تک کہ اللہ کو اس کا علم نہ ہو، اللہ کو معلوم نہ ہو. اس لیے کہ اللہ کا علم قدیم ہے، اس نے قانون قدرت بنا دیا، اللہ نے موسم رکھ دیے اس دنیا میں، جب خزاں آتی ہے پتے جھڑتے ہیں، بہار آتی ہے نئے پتے نکل آتے ہیں. تو اللہ تعالیٰ کے علم میں سب کچھ ہے، ایسا نہیں ہے کہ وہ پتا بس اللہ ہی کے حکم سے گرتا ہے. ہاں اللہ چاہے، حکم نہ ہو اللہ کا تو پھر وہ پتا نہیں گر سکتا، خواہ وہ جتنا بھی زرد ہو جائے، مرچھا جائے، وہ بات علیحدہ ہے. لیکن اللہ تعالیٰ نے، سامعین کرام، یہ دنیا جو ہے نا، ایک قدرت اس کا ایک اصول پہ بنا دی، قانون پہ بنا دی. جیسے آپ دیکھیے کہ سورج ہے، اپنے وقت پہ نکلتا ہے، اپنے وقت پہ ڈوبتا ہے، چاند ہے، اپنے وقت پہ رات کو نکلتا ہے، ہر چیز اپنے حساب کتاب سے چل رہی ہے. موسم اپنے وقت پہ آتے ہیں پھر چلے جاتے ہیں، اور سردی کے بعد جو موسم ہے اسی نے آنا ہے، گرمی ہے یا خزاں ہے یا بہار ہے، جو بھی ہے وہ اپنی ترتیب سے آتے ہیں، دن کے وہی 24 گھنٹے ہیں. 12 घंटे का दिन है, 12 घंटे की रात है। तो ये चीजें ऐसे अल्लाह ताला ने अटकल पच्चू ये कायनात नहीं बना दी कि बस जिसका जो जब दिल चाहे वो चीज करती रहे, हत्ता के पत्थर, पहाड़, दरिया, समंदर, जो भी कुछ होता है अल्लाह ताला के इल्म में है। उसने ये कानून एक बना दिया, निजाम बना दिया दुनिया का। दुनिया अपने निजाम पे चल रही है। हम गलत चीजों को ले लेते हैं, तो इंसान भी जब गलत काम करता है तो वो कहता है कि जी हाँ क्या है कि हमारी तो किस्मत में ये लिखा था। अब जरा सोचने की बात ये होती है कि खुदा ना खास्ता किसी ने किसी का कत्ल कर दिया, तो आया वो किस्मत में लिखा था कि वो उसका कत्ल करेगा? इंसान अपने इरादे, अपने इख्तियार से गलत काम करता है, उसको किस्मत का नाम दे देना ये इब्लीसियत है, ये शैतानियत है। तो इससे बचना चाहिए इंसान को। गलती हो गई, खता हो गई, छोटी मोटी जो होती है या बड़ी जो भी हो गई, अव्वल तो बड़ी गुनाहों से बचना चाहिए हत्तुल इम्कान, जितनी इंसान कोशिश कर सके। लेकिन जो छोटी मोटी गलतियां हैं उनको भी मद्देनजर रखना चाहिए और माफी मांग लेनी चाहिए। कल के प्रोग्राम में भी यही बात हुई थी, जो हकूकुली बात के हवाले से, कि बंदों के हकूक में अगर कोई हम करेंगे ना मसला, तो फिर हमें उसका जवाबदेह होना पड़ेगा। अल्लाह के हक में कोई कोताही हो गई, गलती हो गई, तो अल्लाह तो बड़ा रहीम और करीम है, लेकिन इंसान उस हद तक नहीं पहुंच सकते जो अल्लाह की सिफात हैं, कमालात हैं। बहरहाल चलते हैं हम एक छोटी सी ब्रेक की जानिब। सुनते रहिए ब्रेडफोर्ड एशियन रेडियो,
1: नंबर वन एशियन कम्युनिटी रेडियो, ब्रेडफोर्ड एशियन रेडियो ऑन 1413 AM, DAB+, मोबाइल ऐप एंड ऑनलाइन एट bradfordasianradio.co.uk। दिस is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका?
8: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
7: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंड ट्रिपल ग्लेज विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644।
9: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफोर्ड में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
10: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
8: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
10: मंगला केटरिंग, 77 Athington Street, ब्रेडफोर्ड, BD8 ATY।
8: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाई,
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
10: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
10: आज ही मामू काके की दुकान,
8: खालिस सोने की पहचान,
10: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
10: आपकी शान
8: हमारी आन,
10: क्वालिटी की पहचान,
8: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
10: पाकिस्तान ज्वेलर्स।
11: Looking to start driving or building a strong career? With Safeway Rider, you can learn automatic or manual driving with trusted, friendly instructors. We offer theory classes online and in-class to help you pass first time. Need your taxi badge for West, North or South Yorkshire? We will guide you step by step. Want more? Train as a driving instructor with our audit-approved trainers, or get your truck, bus or forklift license and grow your future. Safeway Rider. Call today at 01274-201-679 or visit safewayrider.co.uk. Safeway Rider, helping you secure your future.
4: रिवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
8: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है।
4: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए। आज ही तशरीफ लाइए। ओपन 7 डेज, पेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। अरे, ये पूरे ब्रेडफोर्ड में क्या है शोर?
12: आपको नहीं पता, ऑफर्स इन मेनी गो स्टोर, रोजाना ताज़ा सब्जियाँ, फल, फ्रूट, सलाद, मीट, चिकन, आटा, दाल, चावल और मसाला, क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला।
8: हर समत मचा है जिसका शोर, वो है मैनिंगम सुपर स्टोर। मैनिंगम सुपर स्टोर, कार्लाइल रोड, ब्रेडफोर्ड, BD8 8AX, फोन ब्रेडफोर्ड 4955555। हफ्ते के सातों दिन आपकी खिदमत में पेश पेश, मैनिंगम सुपर स्टोर।
12: मैनिंगम सुपर स्टोर,
1: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.

0: یہ سامعین کرام، خوبصورت سا آپ نے گیت سنا، پیشکش بریڈفورڈ ایشین ریڈیو کی جو آپ سماعت فرما رہے ہیں 1413 AM پہ، ساتھ ہی ساتھ پلس ڈیپ کے ذریعے چند علاقوں میں یہ نشریات پہنچ رہی ہیں، اور بریڈفورڈ ایشین ریڈیو .co.uk کے ذریعے پوری دنیا میں یہ آواز پہنچتی ہے. ساتھ ہی ساتھ جو ہمارا موبائل ایپ ہے، فری آف کاسٹ ہے، آپ اسے ڈاؤن لوڈ کر لیجئے، اور بہت سے لوگ زیادہ تر اسی پہ سنتے ہیں. تو بہت شکریہ، بہت مہربانی آپ تمام سامعین کرام کی جو پروگرام کو سنتے ہیں، پروگرام کو پسند کرتے ہیں، اور سب سے بڑی بات پروگرام میں شامل بھی ہو جاتے ہیں. آپ بھی شامل ہو سکتے ہیں 01274-3066-77 کے ذریعے. آفتاب صاحب، آپ پروگرام میں شامل ہوئے، بہت شکریہ آپ کا، بہت آپ کی نوازش. آنے والا جو گیت ہے وہ ہم آپ کے نام کریں گے اس امید کے ساتھ کہ آپ اسے پسند کریں گے. اس سے پہلے علامہ اقبال کا ہم آپ کو خوبصورت سا کلام سناتے ہیں. اقبال لکھتے ہیں مرد مسلمہ کے حوالے سے کہ ہر لحظہ ہے مومن کی نئی شان نئی آن، ہر لحظہ ہے مومن کی نئی شان نئی آن، گفتار میں کردار میں اللہ کی برہان. قہاری و غفاری و قدوسی و جبروت، قہاری و غفاری و قدوسی و جبروت، یہ چار عناصر ہوں تو بنتا ہے مسلمان. ہمسائے جبریل امی بندہ خاکی ہے اس کا نشیمن، نہ بخارا نہ بدخشان. ہمسائے جبریل امی بندہ خاکی ہے اس کا نشیمن، نہ بخارا نہ بدخشان. یہ راز کسی کو نہیں معلوم کہ مومن قاری نظر آتا ہے، حقیقت میں ہے قرآن. قدرت کے مقاصد کا عیار اس کے ارادے، دنیا میں بھی میزان قیامت میں بھی میزان. جس سے جگر لالا میں ٹھنڈک ہو وہ شبنم، دریاؤں کے دل جس سے دہل جائیں وہ طوفان. فطرت کا سرود ازلی اس کے شب و روز، آہنگ میں یکتا صفت سورہ رحمان. بنتے ہیں میری کارگاہ فکر میں انجم، بنتے ہیں میری کارگاہ فکر میں انجم، تو اپنے مقدر کے ستارے کو تو پہچان. ہر لحظہ ہے مومن کی نئی شان نئی آن، گفتار میں کردار میں اللہ کی برہان. قہاری و غفاری و قدوسی و جبروت، یہ چار عناصر ہوں تو بنتا ہے مسلمان. ہمسائے جبریل امی بندہ خاکی ہے اس کا نشیمن، نہ بخارا نہ بدخشان. یہ راز کسی کو نہیں معلوم کہ مومن قاری نظر آتا ہے، حقیقت میں ہے قرآن. قدرت کے مقاصد کا عیار اس کے ارادے، دنیا میں بھی میزان قیامت میں بھی میزان. جس سے جگر لالا میں ٹھنڈک ہو وہ شبنم، دریاؤں کے دل جس سے دہل جائیں وہ طوفان. فطرت کا سرود ازلی اس کے شب و روز، آہنگ میں یفتا صفت سورہ رحمان. بنتے ہیں میری کار گہے فکر میں انجم، تو اپنے مقدر کے ستارے کو تو پہچان.
1: It's number one Asian Community Radio, Bradford Asian Radio, on 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
2: And the winner is...
3: And the winner is...
4: And the winner is...
2: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274-306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: اوف، اتنی پیاری پیاری کھڑکیاں اور دروازے، کیا ہی چوائس ہے آپ کا؟
8: یہ چوائس ہمارا نہیں، یہ تو کمال ہے، فرسٹ چوائس ونڈوز یورکشائر کا،
7: جو کہ پائیدار، مضبوط، خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
8: اور پراپرٹی ویلیو بڑھاتے ہیں.
7: فرسٹ چوائس
8: 106 لسٹر ہلز، بریڈفورڈ، BD71JL.
7: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے، آج ہی فرسٹ چوائس کا نمبر ملائیے
8: 01274317644.
9: کوالٹی، ویلیو، سٹائل اینڈ سیکورٹی، یور نمبر ون چوائس، فرسٹ چوائس ونڈوز یورکشائر.
4: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
4: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
8: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
4: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्राडफोर्ड, BD8 ATY,
8: टेलीफोन 01274731555, मंगला केटरिंग सर्विसेज .UK। दुल्हन वो जो पिया मन भाई,
4: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
4: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
4: आज ही मामू काके की दुकान,
8: खालिस सोने की पहचान,
4: पाकिस्तान ज्वेलर से शरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
4: आपकी शान
8: हमारी आन,
4: क्वालिटी की पहचान,
8: पाकिस्तान ज्वेलर्स, 1 Duckworth Lane, ब्रेडफोर्ड, BD95 ER, 01274491442,
4: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
8: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
4: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
8: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम, सेफ राइडर।
4: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए।
8: 33 Wetley Lane, ब्रेडफोर्ड, 01274201679,
4: safewayrider.co.uk।
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
8: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
9: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन। ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम, लव फर्नीचर।
10: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 पाउंड से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
11: ओपन 7 डेज, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, फोन ब्रेडफोर्ड 9627229622।
10: लव फर्नीचर, फर्नीचर यू लव।
1: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.

0: और दोस्तों अब हम आपको लिए चल रहे हैं बर्नले, जहां मौजूद हैं हमारे बड़े मोहतरम लिसनर और कॉलर जनाब शकील साहब, उनसे मुलाकात करते हैं और फिर बात आगे बढ़ाएंगे। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहु।
0: वाला इबादिल्लाहि सालिहीन। कैसे हैं शकील भाई?
1: अल्लाह की मेहरबानी, शुक्र है, आपकी दुआएं हैं। आप सुनाएं कैसे हैं?
0: जितना शुक्र अदा करूं कम है, अल्लाह का बड़ा कर्म फजल है।
1: तो तमाम सुनने वालों को मैं तो अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: अस्कार खाल इस्लामी साहब, सूफी अब्दुल करीम साहब, चौधरी रुखसार साहब है, रिजवान रिजवान की अली है, अयूब भाई है, चौधरी मुजफ्फर साहब है, तारक सुल्फी हाशमी हाउस वाले हैं, हमारे परवेज साहब, मजीद भाई, वसीम शाह, अला शफी, नकी साहब, शाह साहब, सबको अस्सलाम वालेकुम।
0: आपके तमाम अहबाब तक आपका मोहब्बत भरा सलाम पहुंचा सरकार।
1: तो एक तो फैल होशियारपुर उनकी छोटी सी गजल।
0: अरे क्या बात है, बहुत बड़ा शायर, अता कीजिए।
1: शुक्रिया। वो कहते हैं दास्ताने गमे दिल आम न हो जाए कहीं।
0: आहा, दास्ताने गमे दिल आम न हो जाए कहीं,
1: मेरी खातिर कोई बदनाम न हो जाए
0: जाए कहीं। वाह वाह, मतला अता कीजिए, बहुत खूबसूरत इंतखाब। दास्ताने
1: गमे दिल आम न हो जाए कहीं, मेरी खातिर कोई बदनाम न हो जाए कहीं।
0: वाह वाह वाह वाह,
1: शुक्रिया। वो बहुत सादा और मासूम है उनकी जानिब।
0: वो बहुत सादा और मासूम, क्या तारीफ है साहब, वाह वाह वाह वाह।
1: इल्तिफात गम आलाम न हो जाए
0: कहीं, वाह वाह वाह वाह,
1: शुक्रिया। राह उल्फत में कदम रख तो दिया है लेकिन,
0: राह उल्फत में कदम रख तो दिया है लेकिन,
1: हम सफर गर्दशे अय्याम न हो जाए
0: हो जाए कहीं। भाई वाह वाह वाह वाह वाह वाह वाह वाह,
1: तेरी रुसवाई के डर से न भरी आह कभी।
0: आहा, तेरी रुसवाई के डर से न भरी आह कभी,
1: लब पे आते ही तेरा नाम न हो जाए
0: हो जाए कहीं। भाई वाह वाह वाह वाह, ता कीजिए। तेरी रुसवाई के डर से,
1: तेरी रुसवाई के डर से
0: न भरी आह कभी,
1: आते ही तेरा नाम न हो जाए कहीं।
0: भाई क्या इंतखाब है, भाई वाह वाह वाह वाह वाह वाह वाह वाह, दिल खुश हो गया।
1: शुक्रिया। तो फिर कहते हैं दिल की धड़कन ही मुझे तेरी खबर देती है,
0: दिल की धड़कन ही मुझे तेरी खबर देती है,
1: खत्म ये नामा पैगाम न हो जाए कहीं।
0: क्या बात है, नामा पैगाम न हो जाए कहीं। भाई वाह वाह वाह वाह वाह वाह वाह वाह,
1: शुक्रिया। दिल की धड़कन ही तुझे मुझे तेरी
0: खबर देती है,
1: खत्म ये नामा पैगाम न हो जाए कहीं।
0: हाँ हाँ,
1: शुक्रिया। तो करते हैं
0: जी जी,
1: जिंदगी दर्द मोहब्बत से अब इबारत है तो फैल,
0: जिंदगी दर्द मोहब्बत से इबारत है तो फैल,
1: दिल को इस दर्द से आराम न हो जाए कहीं।
0: क्या बात है, क्या बात है, अता कीजिए मख्ता। वाह वाह वाह वाह वाह,
1: जिंदगी दर्द मोहब्बत से इबारत है तो फैल, दिल को इस दर्द से आराम न हो जाए कहीं।
0: वाह वाह वाह वाह,
1: शुक्रिया। तो एक नाजी शादरी उनकी गजल है।
0: जी जी, अता कीजिए, बिस्मिल्लाह।
1: कहते हैं किसी आरजी खुशी का बखुशी शिकार होता,
0: आहा,
1: किसी आरजी खुशी का बखुशी शिकार होता, मुझे गम की अजमतों पर जो ना एतबार होता।
0: वाह वाह, अच्छा, गालिब की जमीन में बहुत खूबसूरत अंदाज, वाह वाह वाह वाह,
1: शुक्रिया। ये फरोग दश्त सहरा है शिकस्ते गुलिस्तां से,
0: आहा, ये
1: न गुलों का रंग उड़ता न कहीं गुबार होता।
0: वाह वाह वाह वाह,
1: शुक्रिया। मेरे नखले जिंदगी ने कई रुख हवा के देखे,
0: आहा, मेरे नखले जिंदगी ने कई रुख हवा के देखे,
1: कोई रुत कभी न आती तो सदा बहार होता।
0: वाह वाह वाह वाह वाह,
1: शुक्रिया। तेरी याद अगर न होती तो हयात का सफीना,
0: तेरी याद अगर न होती तो हयात का सफीना,
1: न अबूरे शाम करता न सहर के पार होता।
0: वाह वाह वाह वाह वाह वाह वाह वाह,
1: मेरी अजमत वफा से वो कभी शिकस्त खाकर,
0: आहा,
1: میرا عزم چھین لیتے اگر اختیار ہوتا.
0: اگر اختیار ہوتا, بھائی واہ واہ واہ واہ, کیا خوبصورت تانا بانا بنا ہے, واہ واہ واہ واہ.
1: میری عظمت وفا سے وہ کبھی شکست کھا کر,
0: کبھی شکست کھا
1: عزم چھین لیتے اگر اختیار,
0: اختیار ہوتا.
1: تیرے تازہ کیوں نہ رہتے کبھی پھول مارے پاکے,
0: آہا
1: چمنے جہاں کا موسم جو نہ خوشگوار ہوتا.
0: واہ واہ واہ, چمنے جہاں کا موسم جو نہ خوشگوار ہوتا, واہ واہ واہ واہ.
1: تھا اگر کے منتظر میں اگر آپ آ بھی جاتے,
0: آہا
1: تو تمام عمر اپنا مجھے
0: انتظار ہوتا. بھائی یہ شعر عطا کیجیے, بڑا خوبصورت شعر ہے.
1: تھا اگر کے منتظر میں اگر آپ آ بھی جاتے,
0: آہا
1: تو تمام عمر اپنا مجھے انتظار ہوتا.
0: واہ واہ واہ واہ.
1: میرے مسل کے وفا میں تیری دید تھی عبادت,
0: میرے مسلک وفا میں تیری دید تھی,
1: جو نظر نہ تجھ پہ پڑتی میں گناہ گار ہوتا,
0: جو نظر نہ تجھ پہ پڑتی میں گناہ گار ہوتا. واہ واہ واہ واہ.
1: میرے مسلک وفا میں تیری دید تھی عبادت,
0: عبادت
1: جو نظر نہ تجھ پہ پڑتی میں
0: گناہ گار ہوتا. کیا بات ہے, ایک بار پھر عطا کیجیے یہ خوبصورت شعر.
1: میرے مسلک وفا میں تیری دید تھی عبادت,
0: عبادت
1: جو نظر نہ تجھ پہ پڑتی میں گناہگار ہوتا.
0: واہ واہ واہ واہ.
1: میرا عشق خون ہے نازش میرے تجربے کا حاصل,
0: میرا عشق خون ہے
1: شاکار ہوتا.
0: واہ واہ واہ واہ واہ واہ واہ واہ. شکیل بھائی بہت خوبصورت انتخاب تھا, اور مجھے ایک محفل یاد آ گئی خان صاحب, مرزی حسن خان صاحب کے گھر کی چھت پہ ہو رہی تھی. آپ کی ہلو, میرے خیال فون آ گیا ان کا. خیر میں, مجھے ایک بات یاد آ گئی جو میں آپ سے شیئر کرنا چاہتا ہوں. خان صاحب کے گھر پر اوپر محفل ہو رہی تھی, چھت دو چھتی تھی, اس میں بیٹھے تھے ہم سب, زمین پہ سفید چادریں بچھی تھیں, اور خان صاحب ہارمونیم کے ساتھ غالب کی یہ غزل گا رہے تھے. یہ نہ تھی ہماری قسمت کے وسائل یار ہوتا, اگر اور جیتے رہتے یہی انتظار ہوتا. اور اس غزل میں ایک صاحب بیٹھے ہوئے تھے اسی محفل میں ہماری, اور سب زمین پہ بیٹھے ہوئے تھے, اور خان صاحب بھی زمین پہ بیٹھے ہوئے بجا رہے تھے اور گا رہے تھے. تو انہوں نے ہاتھ کھڑا کیا, اور یہ بڑی عجیب بات تھی کہ خان صاحب نغمہ سرا ہوں اور کوئی انہیں ہاتھ کھڑا کر دے. تو انہوں نے پوچھا جی, انہوں نے کہا صاحب میں انجن ڈرائیور ہوں اور کینٹ اسٹیشن پہ میں رہتا ہوں اور وہیں سے میں ٹرینیں چلاتا ہوں, اگر آپ کی اجازت ہو تو میں نے گرہ لگائی ہے. آپ کو پتا ہے کتنے اہل ذوق تھے خان صاحب مہندی حسن خان صاحب, انہیں کہا گرہ آپ نے لگائی ہے. گرہ لگانا کہتے ہیں کہ اسی حساب سے بالکل شعر کہہ دینا, اور اتنی مماثلت اس میں پیدا ہو جائے کہ گمان اس بات کا ہو جائے کہ یہ اسی غزل کا حصہ ہے یا غالب ہی کا ایک شعر ہے, جو بہت سے لوگوں نے بعد میں گایا, جو حقیقتاً ان کا نام مجھے یاد نہیں آ رہا, بہت کوشش کی. تو انہوں نے گرہ یہ لگائی تھی کہ تیرے اس جہان غم میں مجھے بے بسی ہے لائی, تیرے اس جہان غم میں مجھے بے بسی ہے لائی, میرے بس کی بات ہوتی تو نہ آ کے خوار ہوتا. اس قدر تالیاں بجیں, اور خان صاحب مہندی حسن خان صاحب نے ہارمونیم اپنے گھٹنے سے نیچے رکھا اور اٹھ کے گلے لگا لیا. انہوں نے کہا ایسا نہ ہو میاں, اس قدر خوبصورت گرہ آپ نے لگائی ہے کہ لوگ غالب کا کہہ کر گانے لگے. پھر میں نے برسوں بعد پرویز مہندی کی ریلوے وہ تھا ریلوے انسٹیٹیوٹ ہال تھا ایک, وہاں پر محفل میں میں گیا تو پرویز مہندی نے جب یہ غزل گائی تو اس میں یہ گرہ لگائی, کیونکہ ان صاحب کا تعلق وہیں سے تھا کینٹ سے ہی, اور کینٹ پر ہی یہ ریلوے انسٹیٹیوٹ تھا اس کے ہال میں. تو پھر جب انہوں نے گائی تو میں نے جسارت کی, میں نے کہا صاحب لوگوں کو یہ بتا دیجئے کہ اس میں جو ایک شعر ہے وہ غالب کا نہیں ہے, کہ تیرے اس جہان غم میں مجھے بے بسی ہے لائی, میرے بس کی بات ہوتی تو نہ آ کے خوار ہوتا. وہ صاحب موجود تھے جو اس محفل میں بھی ہمارے ہمراہ موجود تھے. میں نے کہا یہ ان کا شعر ہے, گرہ لگائی ہے انہوں نے. تو بعض دفعہ اس قدر خوبصورت گرہ لوگ لگا دیتے ہیں کہ آدمی حیران ہو جاتا ہے. تو اب چلتے ہیں. شکیل صاحب کا فون آ گیا تھا تو انہیں لائن ڈسکنیکٹ کرنا پڑی. انہوں نے ایک بہت خوبصورت غزل سننا چاہی تھی جو ہم چاہتے تھے زادہ راہ کے طور پر ان کی نظر کریں, لیکن وہ ذرا جلدی میں چلے گئے تو ہم وہ غزل ان کے نام کر رہے ہیں, بلکہ بعد میں کریں گے کمرشل کے وقفے کے بعد. ایک کال بہت دیر سے آ رہی, میں دیکھ لوں کس کی ہے.

0: जी कबूतर जा जा जा कबूतर जा, कबूतर को रोकते हैं और इस दौरान जनाब तशरीफ ला चुके हैं। आपको पता है मेहमानों का सिलसिला जारी होता है इस प्रोग्राम में, तो तशरीफ ला चुके हैं जनाब चौधरी रखसार साहब, उनको तालियों की गूंज में खुश आमदीद कहते हैं और कबूतरों को कहते हैं आप थोड़ी देर बाद मैसेज लेके जाना, तो हम पहले अपने दोस्तों से मैसेज सुन लें, वो हमारे लिए आज क्या तोहफा देते हैं। जी तालियों की गूंज में चौधरी रखसार साहब आपको खुश आमदीद कहते हैं, अस्सलाम
1: वालेकुम। बिस्मिल्लाहिर्रहमानिर्रहीम, चश्मे रोशन दिले माशा बाकमाल लाजवाब बाइज्जत बाबकार बाजोक बाशोक और हर दिल में शख्सियत और दिल की आवाज इतनी खूबसूरत जिनका अंदाज खूबसूरत वो जिनके जो है सबके भाई वो है हमारे महबूब लाई जनाब मोहतरम।
0: वालेकुम सलाम वरहमतुल्लाहि वबरकात। माशाल्लाह माशाल्लाह जी,
1: हजरत कैसे हैं, तबीयत कैसी है, मिजाज ग्रामी कैसे हैं, अहले याल संगत फैमिली यार अहबाब दोस्त कैसे हैं सब?
0: अल्हम्दुलिल्लाह जी सब ठीक ठाक और शुक्र है उसकी जात का, जितना भी शुक्र अदा करें उतना ही कम है।
1: मेरी आवाज तो आपकी समस्या तक ठीक पहुँच रही है ना
0: जी?
1: मेरी आवाज तो आप तक ठीक पहुँच रही है?
0: ठीक आ रही है, आवाज ठीक आ रही है।
1: माशाल्लाह बहुत प्यारा प्रोग्राम जी माशाल्लाह। वो कहते हैं ना कि जितनी तारीफ की जाए माशाल्लाह वो कम है आपके प्रोग्राम की माशाल्लाह, और इतनी अच्छी और इतने खूबसूरत सॉन्ग और माशाल्लाह इतनी खूबसूरत आपकी शायरी जो होती है ना, यकीन करें वो आप कहते हैं कि हमने क्या है आपकी शायरी इतनी माशाल्लाह कहते हैं कि खूबसूरत और माशाल्लाह इतनी सुरीली और इतनी माशाल्लाह आला और इतनी म्यारी होती है, यकीन करें।
0: बड़ी मेहरबानी जी, आपका खलूस है, आपकी मोहब्बत है।
1: तो माशाल्लाह जज़ाकअल्लाह जी, अल्लाह ताला आपकी आवाज में अल्लाह ताला आपके अंदाज में और ज्यादा तफ़सीर अता फरमाए जी।
0: आमीन जी, अल्लाह ताला आपको भी खुश रखे और इस तरीके से आप तंदुरुस्ती से तो आपको अता करे और इसी तरीके से आप आते रहें और प्यारे प्यारे कलाम हमें सुनाते रहें।
1: माशाल्लाह जी बहुत सही है, तो आपकी मोहब्बतें आपकी चाहते हैं माशाल्लाह। तो सबसे पहले तो आपके ब्रेड फूड एशियन की माशाल्लाह इतनी खूबसूरत जो ऑडियंस होती है माशाल्लाह इतने अच्छे खूबसूरत लिसनर होते हैं, सभी को मेरी तरफ से मोहब्बतों बड़ा चाहते बड़ा अकीदत बड़ा बहुत बहुत सलाम। और जिनमें तीर्थ इतराब बैठे हैं माशाल्लाह हमारे सैयद सीओ साहब है माशाल्लाह, इस रेडियो के ओनर है माशाल्लाह, इस रेडियो के कर्ता धर्ता हैं जनाब हसन शाह साहब हैं, और अभी जनाब किबला मोहतरम मुअज्जम अली जनाब जनाब मोहतरम शकील साहब आए थे माशाल्लाह, क्या खूबसूरत अंदाज है उनका, यकीन करें कि आप वो कहते हैं ना कि उस्ताद आ गए तो माशाल्लाह उनके बाद जो कहते हैं ना कुछ सुनाना भी ऐसा ही होता है, यकीन कर जैसे सूरज को चिराग दिखाने के मुतराद होता है।
0: वाकई मैं भाई शकील को कह रहा था कि अगर आप लेट हो जाए ना तो मुझे एहसास ऐसा होता है कि कोई कमी बहुत बड़ी रह गई है, और ऐसी आदत हो गई है आज की नहीं, भाई शकील साहब के साथ मुझे लगता है जिस वक्त रेडियो जब मैंने मसीकी का प्रोग्राम शुरू किया है ना
1: जी,
0: तो उस वक्त से लेकर अभी तक कोई भी प्रोग्राम कभी किसी वक्त तो उनका तो कोई मजाज कोई ठीक ना हो तो ना तशरीफ लाएं, वरना बहुत फिर एहसास होता है कि यार आज अभी तक आए नहीं, क्यों नहीं आए, मैंने बता रहा था उन्हें कि मैंने कहा कि मुझे एहसास होता है अभी तक आप तशरीफ नहीं लाए, तो
1: सही फरमा रहे हैं यकीन करें, जो आपका तो माशाल्लाह उनके साथ एक रिश्ता एक तल्लक बहुत पुराना है ना यकीन करें, तो मुझे तो थोड़ी थोड़ा ही अच्छा हुआ है उनकी माशाल्लाह शफकत उनकी शफकत से उनकी, और माशाल्लाह यानी कि उनकी सोबत में आए हुए माशाल्लाह इतना जिनके काम अच्छा ही हुआ है, लेकिन वो कहते हैं ना कि वो एक ऐसा समंदर है यकीन करें कि उनकी तशनगी जो होती है ना उनके अंदाज की उनकी माशाल्लाह इतनी खूबसूरत पोएट्री की और माशाल्लाह जितना अल्लाह ताला ने उनको इल्म से नवाजा हुआ है यकीन करें है जी
0: जी जी बिल्कुल,
1: तो माशाल्लाह ऐसे नायाब हीरे जो होते हैं ना वो कहते हैं ना कि ये एक बहुत बड़ी ऑनर की बात होती है कि ऐसे जिनके माशाल्लाह इतने खूबसूरत माशाल्लाह और इतने बाकमाल शख्सियत की जो माशाल्लाह सोबत में जो होता है ना रहना के हाल
0: बिल्कुल,
1: तो हमारी तो दुआएं उनके साथ बहुत है अल्लाह ताला तंदुरुस्ती वाली लंबी
0: जिंदगी
1: माशाल्लाह, और आते रहे और माशाल्लाह इसी तरह महफिल को कहते हैं ना कि उनके आने से महफिल जो होती है ना जगमगा जाती है
0: बेशक।
1: باکمال اور ماشاء اللہ عجائب شخصیت کے مالک ہیں وہ بھی، اللہ تعالیٰ ان کو سلامت رکھے اور اللہ تعالیٰ اپنی حفظ و امان میں رکھے ہیں.
0: آمین جی.
1: ہماری تو بہت سی دعائیں ان کے ساتھ ہیں. تو میں اب ان کو کیا کہتے ہیں کہ ان کے سامنے جو ہے میں کیا بیان کروں، ٹھیک ہے؟ تو یقین کریں وہ میری زبان جو وہ اگر سن رہے ہو تو میری زبان نہیں کھا دیتی کہ میں ان کے سامنے کچھ بول رہا ہوں. لیکن میں بس یہ ایک چھوٹا سا طالب علم ان کو ان کے سبق سب ان کے سناتا ہوں، ٹھیک ہے؟ اور آپ بھی ماشاء اللہ آپ بھی تو استادوں کے استاد ہیں بلکہ، ہاں جی. تو میں پنجابی کی ایک پوئٹری لے کے آیا ہوں، پنجابی کی.
0: جی جی ارشاد.
1: تو وہ میں بس یہ تو ایک یعنی کہ چھوٹا سا طالب علم سناتا ہوں، اگر کوئی کمی بیشی کوئی ہوگی تو سر معذرت کی حال ہے.
0: مکمل صرف مکمل اسی کی ذات ہے، میں یہی کہتا ہوں.
1: بالکل صحیح بات
0: جی.
1: تو شعر لکھتا ہے، اکھ کھولی تے دکھاں دے جال ویکھے، اتو ہنڈے جنڈڑی نال ویکھے.
0: واہ واہ واہ واہ، بہت خوب.
1: تھینک یو تھینک یو، بہت شکریہ. ایک دن سی ہجر دا سال ورگا، اسی دن نہیں سالاں دے سال ویکھے.
0: واہ واہ واہ واہ، بہت
1: تھینک یو تھینک یو. تو کیڑے دے رزق دی سوچ ربا، ਅਸੀਂ ਭੁੱਖ ਤੋਂ ਵਿਕਦੇ ਬਾਲ ਵੇਖੇ.
0: ਵਾਹ ਵਾਹ ਵਾਹ ਵਾਹ, ਬਹੁਤ
1: ਅਸੀਂ ਵੇਖਿਆ ਲਹੂ ਦਾ ਰੰਗ ਚਿੱਟਾ, ਅਸੀਂ ਵੇਖਿਆ ਲਹੂ ਦਾ ਰੰਗ ਚਿੱਟਾ, ਅਸੀਂ ਫੁੱਲ ਕਪਾਵਾਂ ਦੇ ਲਾਲ ਵੇਖੇ.
0: ਆਹਾ, ਅਸੀਂ ਫੁੱਲ ਕਪਾਵਾਂ ਦੇ ਲਾਲ ਵੇਖੇ. ਵਾਹ ਵਾਹ,
1: ਥੈਂਕ ਯੂ, ਬਹੁਤ ਸ਼ੁਕਰੀਆ. ਮੈਂ ਨੱਚਿਆ ਜੱਗ ਦੇ ਸੁੱਖ ਪਾਰੀ, ਸਾਡ ਬੁੱਲੇ ਨੂੰ ਮੇਰੀ ਦਮਾਲ ਵੇਖੇ.
0: ہائے ہائے، سد بلڈے نو میری تمال ویکھے. واہ واہ واہ واہ،
1: بہت شکریہ سارے. آپ کی محبت ہیں. آخری شعر آپ کی سماعتوں کی نظر.
0: جی ارشاد.
1: اس جلے کلیم نو روک ربا، اس جلے کلیم نو روک ربا، انو آخ سو ویلے دی چال ویکھے.
0: یہ آخری شعر ذرا پھر کریے گا.
1: بسم اللہ، میں سو بار کرتا ہوں. اس گلے کلیم نو روک ربا، انہوں آکھ سو ویلے دی چال ویکھے.
0: واہ واہ واہ واہ واہ واہ واہ واہ، بہت خوب بہت خوب،
1: تھینک یو سر، بہت شکریہ. تو میرے پاس کوئی ہے یا میں اردو کی بھی آپ کو تھوڑی
0: جی اور ٹائم ہے؟ کوئی بات نہیں.
1: پتا کیا تھا کہ ماشاء اللہ سبھی تو مجھ سے ماشاء اللہ آلہ اور باکمال اور جواب ہے ماشاء اللہ، تو سبھی سے سبھی جو ہے مجھ سے بہتر پڑھنے والے ہیں. تو میں نے چاہتا کہ میں کسی کا ٹائم جو ہے نا
0: وہ نہیں نہیں ابھی گیت لگاؤں گا، کیونکہ بریک کا ٹائم ہونے والا ہے. اس کے بعد ابھی تین منٹ ہے،
1: چلو تین منٹ میں جناب جو ہے نا مکمل کر دیتا ہوں.
0: جی جی.
1: شعر لکھتا ہے، جو مطمئن ہے تجھ کو اذیت میں ڈال کر، وہ شخص تیرا ہے ہی نہیں مت ملال کر.
0: واہ واہ،
1: تھینک یو تھینک یو. خوش ہو رہا ہے تجھ پہ جو کیچڑ اچھال کر، کب تک رکھے گا اپنا گریبان سنبھال کر.
0: واہ واہ واہ واہ، بہت خوب،
1: بہت شکریہ بہت شکریہ، بہت نوازش. ایک دوست میرا دشمنوں کے ساتھ جا ملا،
0: ایک دوست میرا دشمنوں کے ساتھ جا ملا،
1: لازم ہے اب بڑھانا قدم دیکھ بھال کر.
0: بے شک بے شک، واہ بہت.
1: آخری شعر جناب آپ کی سماعتوں کی نظر کرنا چاہتا ہوں.
0: جی.
1: عہد وفا میں ایک منافق کے واسطے، عہد وفا میں ایک منافق کے واسطے، میں نے بھی رکھ دیا تھا کلیجا نکال کر.
0: ہائے ہائے، میں نے بھی رکھ دیا تھا کلیجا نکال کے. واہ واہ واہ واہ، بہت خوب
1: سر، بہت شکریہ ٹائم دینے کا. اللہ تعالیٰ آپ کو سلامت رکھے، آپ کی پوری ٹیم کو سلامت رکھے اور آپ کے سامعین کو سلامت رکھے. میری بہت سی دعائیں آپ کے ساتھ ہیں اور اس امید کے ساتھ آپ سے الوداع کہہ رہا ہوں کہ آج مجھے اپنی نیک دعاؤں میں یاد رکھیں گے.
0: آمین انشاءاللہ جی. اللہ تعالیٰ آپ کو خوش رکھے، ہمیشہ خوش رہیں، آباد رہیں، پھولوں کی طرح کھلتے رہیں اور سدا سلامت رہیں. تالیوں کی گونج میں ہم آپ کو الوداع کہتے ہیں.
1: اللہ
0: جناب، یہ تھے بھائی رخسار صاحب، آپ نے سنا. یہ بھی کمال کی شاعری لے کے آتے ہیں ماشاءاللہ، اردو اور پنجابی کی بھی. تو بھائی شکیل، آپ کو پتہ ہے مہمان خصوصی ہوتے ہیں ہماری محفل کے، خاص الخاص مہمانوں میں ہوتے ہیں. اور چودھری فریاض صاحب یا چودھری رخسار صاحب بھی اپنی شاعری لے کے آتے ہیں کمال کی. تو یہ گیت کیونکہ ہم نے روکا تھا وہاں ہی سے روکتے، جہاں سے ان کو الکا یاگنی کیا نام تھی ان کا، لتا مکیشکر کی آواز تھی. تو तो उन्हें कहेंगे कि बाकी का गीत मुकम्मल करें, और यही आपके नाम होगा चौधरी रुखसार सर, भाई शकील साहब आपके नाम भी यही गीत चलेगा, और इसके यही गीत ले चलेगा हमें ब्रेक, उसके पार हमारे साथ रहिएगा।